0: छजे कहाँ कोला वृद्धन को ना हमारी आवाज लश्की नूरे में तो सफाई से सारी जहाँ माना ना थैंक यू सो वेरी मच गुरु ने इसका लर्ची मिस्टर काल्ला रिसोक थी सब शामिल अभी घंटे मुखात मिसवाले ग्यारो था आठवाई वक्त वही सलाम राज भाई संगे चल ले सही जश्न सा मैसेजेस मुशामिल हुआ टोल प्रॉपर शामिल हुआ यार उस टाइम स्टार्ट आए नेक्स्ट कलर थे मुकाबले कुछ काल्ला रिसोक थे सब शामिल अभी अस्सलाम वालेकुम हेलो
1: कालम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू
0: रखी वो हो नहीं رکیبو اس طرح ماں سے شہ بروبار اسی طرح کے ہر کلے دیتے ہوئے صفات کاسمیٹکس فیملی کے
1: مہنا راز بھائی جہان منا خلط کی دی آواز ڈیر سلور پتہ ایسا نہیں پر کچھ دا
0: باروم شوا دا کنا کم بھی بو یخی شوی باروم چی کلے ہوشی بیا کم بھی یخی جیسا
1: رکیبو
0: سرنگی زندگی دے سادا
1: چلو
0: جہان مننا بالکل دس لاڈ لاڈ کلو نے کھولو چٹول اور دن کو دس درد مقام ملا بس تو جاؤ میں خزون سرائیول تو جاؤ میں زون سرائیول ہی کال صاحب یا پروگرام اخر کے تائیں آیا اوکے جی اللہ حافظ تھینک یو سو ویری مچ